Mamory dzieba ek brawy. Dzieba ek anek gon tare nanak charni paahe. Dzieba ek kamal gon kahiye tere gun bahute. मैं एक ना जानिया कवन गुण कहिए जेहबा एक